सम्मान्य श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमाझ उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: मेसुना डिजिटल प्रस्तुत गर्दछ।

कोतो लगायत स्थानमा बढ़ी क्षति पुगेको आयोजना प्रमुख सुवेदीले बताउनुभयो। विभिन्न स्थानमा काठी पुल समेत बगाएको थियो। बाढ़ी पहिरोको कारण छ दिनसम्म सड़क अवरूद्ध भएको थियो। सड़क खुलाउन विभिन्न स्थानमा नयाँ ट्र्याक खुल्नु परेको थियो। बाढ़ी पहिरोबाट क्षतिग्रस्त स्थानमा सड़क सुधार गरी पक्की सड़क निर्माण तथा बगाएका काठी पुलको स्थानमा पक्की पुल बनाउन 1 अर्ब आवश्यक पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना शुरू गरिएको छ। अपरान्हदेखि ललितपुरको सानोपा स्थित पार्टी केन्द्रीय कार्यालयमा 3 ठाउँमा मतगणना एकसाथ गर्न लागि कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: सँगै दसैँ बनाऊ यादगार।
1: यो दसैँमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँलाई सुन्दर र समृद्ध बनाउन नदी नालामा गएर नुहाउन सक्ने गरी सफा राख्नुपर्नेमा जोड दिनुभएको छ। आउँदो विजया दशमी, दीपावली, छठ, नेपाल चाडपर्वका अवसरमा काठमाडौँ महानगरपालिका 17 खुसीबू स्थित बाल उद्यान सामुदायिक सेवा समितिले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व मन्त्री घिसिङले नदी सफा नभएसम्म शहर सफा नहुने बताउनु भएको हो। विगतमा नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक रहँदा लोड सेडिङ अन्त्य गराएर उज्यालो नेपाल बनाएको बताउँदै उहाँले अब मुलुकको सबै क्षेत्रलाई उज्यालो बनाउनु पर्नेमा जोड़ दिनुभयो। र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न इरानले राखेका शर्तबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराएको क्रेमलिनले जनाएको छ। रूसी संचार माध्यमका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले इरानका राष्ट्रपतिसँग समन्वय गरेर पुटिनले द्वन्द्व समाधानको सम्भावित उपायबारे इरानको धारणा ट्रम्प समक्ष प्रस्तुत गरेको बताएका छन्। ट्रम्पले आगामी केही महिनामा रूसलाई 10,00,000 टन भन्दा बढ़ी डिजेल निर्यात गर्न दिने सहमति पुटिनसँग भएको घोषणा गरेका थिए। अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाए पनि यस्तो सहमति भएको उनले बताएका हुन्। अमेरिका र इजरायलले इरानमाथि गरेको युद्धका कारण विश्व बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढ़ेको छ। विश्वव्यापी इन्धनको मूल्य घटाउने उद्देश्यले आफूले रूसलाई डिजेल निर्यात गर्न दिने सहमति गरेको ट्रम्पले बताएका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

काका आउनु भयो तेल मसाला बोकी छोरो आज भन्छन् बाले खाक

बेहुलन कोही का पर भए आउने जाने चलिरहन्छ भन्दै मन बुझाए कोही छन् आर्मी पुलिसमा ड्युटी गर्दै होला हाकिमको हातबाट टिका भर्दै होला परदेश भाकी दिदीको तिमी छुट्यो होला कोहीलाई घर जान्छु भनी तलबमा

छोरा छ फोन कर प्यारी कालीलाई डबल हो अर्थपालीलाई गाउँ हुने ले गाउँमै मनाऊ परदेशी परदेशमा छ आफ्नो हैसियत खुसी हुँदै देशमा दुःख गरी सके जति धेर छोर कमाउला अर्को पाली दसैँ तिहार पप्पालाई मनाउला।

0: विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडियाटोली मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सपना शासङ्कर मादी नगरपालिका चार देवडुङ्गा शङ्खुवा सभा,
0: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा हालकतार,
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा,
0: रजना विश्वकर्मा पाँच खपन नगरपालिका चार होक्से शङ्खुवा सभा,
1: सुमिता लिम्बुछिङ चैनपुर नगरपालिका दस खराङ शङ्खुवा सभा,
0: सपना तामाङ पाँच खपन नगरपालिका सात वाबुन शङ्खुवा सभा,
1: सम्झना रुङदाङसा सभा पोखरी गाउँपालिका दुई च्यामिरे शङ्खुवा सभा,
0: शुक्रराज याखा चैनपुर नगरपालिका दस खरान शङ्खुवा सभा,
1: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका सात गाडेको ढुङ्गा शङ्खुवा सभा
0: र चन्द्रमा तामाङ पाँच खरान नगरपालिका सात वाबुन शङ्खुवा सभा।

0: गए छु आए
1: होइन आजै आइपुग्छस् र
0: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ सङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
2: नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा कार्यक्रम क्षितिज पारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु छविलाल राई पहुले साइला सम्पूर्ण नगरपालिका 9 किराँत चौक भित्रे सङ्खुवा सभा
3: सपना साखनखर मादी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
2: जीवन फागल सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
3: युनिसा तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ सङ्खुवा सभा
2: निशान युङहाङ मङ्सेबुङ गाउँपालिका 3 इलाम
3: ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट सङ्खुवा सभा
2: राज बिरही काइला इटहरी सुनसरी हाल मलेसिया
3: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे सङ्खुवा सभा
2: देवराज राई चैनपुर नगरपालिका 10 नेवारी सङ्खुवा सभा हाल काठमाडौँ
3: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा हाल मलेसिया
2: सुजन कुलुङ राई सिन्चोङ 1 बैसिन्दा सङ्खुवा सभा हाल कतार
3: जनिता चामलिङ राई पेदिन नगरपालिका 5 सरसिउला केराबारी पाँचर हाल कुवेत
2: विजय लिम्बु पाँच खपल नगरपालिका 1 कुसुवा सङ्खुवा सभा हाल मलेसिया
3: सन्तोष यखा चैनपुर नगरपालिका 11 लोहाकोट सङ्खुवा सभा हाल कुवेत
2: प्रदेशी ललित बल भोजपुर 1 भाङराङ भोजपुर हाल साउदी अरब
3: विश्वजीत सिमी धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा हाल कतार
2: नवीन गुरुङ पाँच खपल नगरपालिका 9 सङ्खुवा सभा हाल मलेसिया
3: शुक्रराज यखा चैनपुर नगरपालिका 10 खरान सङ्खुवा सभा
2: गजेन्द्र जिमी चैनपुर नगरपालिका 11 लुहाकोट सङ्खुवा सभा
3: सन्तोष काफले सदानन्द नगरपालिका 8 दिङला भोजपुर
2: सुरज राई तुम्सा पोवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
3: र सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खरान सङ्खुवा सभा
4: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ
5: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
4: औ लु समस्याको समाधान भनेकै म हो
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो जुसेले
5: दुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
6: अब त्यहीबाट जाने
4: लाखे सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेर ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रुप फोर्सेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514994 9812376742 र व्हाट्सएप नम्बर 9704558302 एसएसएस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
7: हेरी तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
7: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसरी पसलकै गहना चाहिन्छ नि फेरि।
7: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसरी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
8: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
9: मनोकामना सुनचाँदी पसल,
10: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862637744, 9915387775।
11: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
7: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
11: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाकि, यति कुरामा पनि टेन्सन लिनुहुन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
11: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डसना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600।
11: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9840069742।

0: जा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी।
1: ल ल आमा।

0: चोट जति पकाए नि मान्दिन सनाछि के छ र मेरो खोट। नमस्कार, म गायक अनन्त घिमिरे, तपाई सुन्दै हुनुहुन्छ एक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: जलकणा म्यूजिक प्रस्तुत गर्दछ।

0: नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अञ्जना राई धनकुटा,
2: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: पूनम राई धनकुटा हाल अमेरिका,
2: सुमन राई धनकुटा हाल कोरिया,
1: निमा राई काठमाडौँ,
2: नियास राई धनकुटा,
1: नवीन राई धनकुटा हाल कोरिया,
2: सुभाष राई धनकुटा हाल कोरिया,
1: हेम राई धनकुटा हाल कोरिया
2: र सरस्वती राई धनकुटा।

आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।

0: दशमी तथा सुबती गौलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बाबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विजय लिम्बू, श्रीमती भारती याखा लिम्बू, छोरा मिन्सु लिम्बू, दाई नरेश लिम्बू, भाउजू रञ्जना राई लिम्बू, बुहारी अमृता लिम्बू, बुहारी सन्जिता गुरुङ लिम्बू, भाइहरू अमर लिम्बू, मिलन लिम्बू र एलन लिम्बू, दिदीहरू केशमाया लिम्बू र शान्ति लिम्बू, बहिनी अनिता लिम्बू, भतिजहरू सचिन लिम्बू, सञ्जय लिम्बू र मिसेक लिम्बू, भतिजिनी सुहाना लिम्बू लगायत सम्पूर्ण माध्यम परिवार पाँच सफल नगरपालिका एक कुसुवा सङ्खुवा सभा।
1: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
2: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
1: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
2: ए लु जचाउन जानुपर्छ काका।
1: जान त जानु तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
3: ल छ नि काका, 0.6 छेउ तेर्सो लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
4: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाघुजनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोटो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
5: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
4: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
5: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
3: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 0295702692, फोन नम्बर 98423545019।
6: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है। त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
7: के को खास खास सुसु चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
6: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
7: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
5: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
8: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
5: सुप्रिम सासुन चाँदी पसल चैनपुर सहर सङ्खु आसभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: नमस्कार, म गायक अशोक मुखारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: हेलो
2: हेलो दिदी, म भाइ बोलेको। दिदी तपाईँ यसपालि तिहारमा पनि आउनुहुन्न?
1: आउँदिन।
2: किन दिदी?
1: जबसम्म तैँले ड्रग्स खानु छोड्दैनस् तबसम्म तेरो घरमा पाइला पनि टेक्दिन म।
2: तपाईँलाई थाहा छ त मैले किन ड्रग्स सुरु गरेँ भनेर? जन्मदिने बाबा आमाले छोडेर जानुभयो तपाईँको जिम्मा लगाएर। तपाईँले पनि मलाई एक्लै घरमा छोडेर बिहे गरेर जानुभयो। बिहे गरेर लिएको श्रीमतीले पनि मलाई धोका दिए अनि म के को सहारा भयो बाँच्ने? दिदी प्लिज, यसपालि तिहारमा आउनु न। एकदमै एक्लो महसुस भएको छ।

0: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
1: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
0: भाउजू अब त्यसो भयो तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
1: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
0: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रिमिट, संसार रिमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
1: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
0: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
2: समिन ट्रेडर्स चैनपुर छ संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
0: टेलिफोन नम्बर 0295701123,
1: मोबाइल नम्बर 9841066022। भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
3: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछिस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
3: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
3: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600,
1: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440,
3: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 9864 72
4: भन्थे। लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्लाबारी, खर्कैको नारायण जोबारी।
3: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

0: A complete piping solutions.
1: पाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: पृथ्वी राजमार्गको गलौदी खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिन काठमाडौँको सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता।
1: कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै आफूहरू इतिहासको व्यास खाएर नभई कर्म बदलेर नयाँ इतिहास रच्ने नवनिर्वाचित सभापति थापाको भनाई।
2: मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेद रहित बनाउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह। सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न सुझाव।
1: दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शनमाथि प्रहरीको धरपकड, तीनजना पूर्व मुख्यमन्त्री सहित संयु पक्राउ।
2: र एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4935555।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। धादिङको गजुरी नजिक गलौदीमा सड़क भाषिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। त्रिशुल नदीका कारण सड़क भाषिएपछि अवरूद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निज सचिवालयले जनाएको छ। पालिकासँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर गाड़ी सञ्चालन ल्याउने प्रयास भइरहेको छ। सड़क पुनः सञ्चालन ल्याउन सक्दो प्रयास भइरहेको र केही समय लाग्ने जिल्ला प्रहरीकारले धादिङले जनाएको छ। काठमाडौँबाट राजमार्ग हुँदै चल्ने गाड़ी गलौदीमा सड़क अवरूद्ध भएका कारण काठमाडौँमै रोकिएका छन्। यसैबीच मुगलिन काठमाडौँ सड़क खण्ड अवरूद्ध भएसँगै हेटौँडा हुँदै काठमाडौँ आवाज जात गर्ने गाड़ीको चाप बढ़ेको छ। दशैंको समय भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले यात्रुवाहक गाड़ीलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्गमा आवागमन व्यवस्थापन गरिरहेको छ। ट्राफिक प्रहरी प्रमुख रमेश विश्वका अनुसार यात्रुवाहक पछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाड़ीलाई प्राथमिकता दिएको छ। सड़क साँगुरो र अप्ठ्यारा घुम्ती भएकाले आलो पालो प्रणाली मार्फत गाड़ी छाडिएको र कतिपय गाड़ीलाई 1-2 घण्टासम्म रोक्नुपर्ने अवस्था छ। त्रिभुवन राजपथमा 11 मिटरसम्म लम्बाई भएका गाड़ी चल्न दिएको छ भने 10 चक्का भन्दा बढ़ी र 15 टन भन्दा बढ़ी भार भएका मालवाहक गाड़ीलाई रोक लगाएको छ। यस्तै जीप र विद्युतीय गाड़ीका लागि भीमफेदी मार्गबाट दोहोरो आवागमनको व्यवस्था मिलाइएको छ।
2: भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी, बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो 3 घण्टामा देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका 1-2 ठाउँमा मात्र हल्का वर्षा हुनेछ। सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। यसैबीच मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमतीका पहाड़ी तथा हिमाली क्षेत्रका लागि पहिलो चेतावनी जारी गरेको छ। मेघ गर्जन र चट्याङको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। ललितपुरको सानिपामा रहेको पार्टी कार्यालयमा उपसभापति र महामन्त्री पदको मतगणना आज दिउँसोपछि शुरू भएको हो। मतगणना पार्टी केन्द्रीय कार्यालय सानिपाका विभिन्न 14 कोठामा भइरहेको छ। यसअघि मतदान सकिएसँगै गैराती सभापतिको मतगणना भएको थियो। सभापति पदमा 6584 मत खसेकोमा गगन कुमार थापाले 93.88% अर्थात 6209 मत प्राप्त गरेर विजयी बन्नुभयो। उहाँका प्रतिद्वन्दी श्याम कृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभएको छ। यसैबीच नवनिर्वाचित सभापति गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय छानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेहिताका रूपमा लिएको बताउनुभयो। अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाबदेहिता बढ़ाउनुपर्ने भन्दै उहाँले सबै साथी मिलेर नागरिकको विश्वास जित्दै जाने बताउनुभयो। अहिले नागरिक र कांग्रेस बीचको विश्वास टुटेको उल्लेख गर्दै थापाले त्यसलाई पुनर्स्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। उहाँले आफूहरू इतिहासबाट लाभ लिने गरी नभई वर्तमानमा काम गर्ने गरी आएको बताउनुभयो।
7: नेपाली कांग्रेसको गौरवशाली इतिहास त हामी इतिहासको व्यास मनाएको होइन, हामी इतिहास रचेर पनि बस्दैन, हामी नयाँ इतिहास आफै रच्छौँ, नयाँ इतिहास रच्ने कुरा ताकत लिएर हामी अधिवेशनमा आएका छौँ भनेर नौजवान साथीको बीचमा हामी जानेछौँ। एउटा किसानले नेपाली कांग्रेस पार्टीलाई हेर्दै गर्दा मेरो विषय उठाइदिने पार्टी भनेर कांग्रेसलाई चिन्नेछ, एउटा उद्यमीले मेरो खोसिएको अवसर मलाई पुनः दिलाइदिने पार्टी भनेर कांग्रेसलाई चिन्नेछ, वैदेशिक रोजगारमा गएको साथीले म वैदेशिक रोजगारमा गएको छु तर मेरो घर र परिवारको लागि विषय उठाइदिने कांग्रेस नेपालमा छ भन्ने हामीलाई भरोसा गर्नेछ, त्यस्तो पार्टी हामी बनाउनेछौँ। र ती पार्टीहरू बनाउनका निम्ति हामीले बोलेर हुँदैन, खास हाम्रो कर्मबाट गर्नुपर्नेछ, हामीले एउटा एउटा काम गर्ने तरिका बदल्नुपर्नेछ, त्यो आजैबाट सुरु हुन्छ।
1: यसैबीच राजनीतिक विश्लेषकहरूले यस महाधिवेशनले नयाँपनलाई स्वीकार गरेको टिप्पणी गरेका छन्। साथै असन्तुष्ट पक्षलाई समय समेटेर अघि बढ्नु र जनविश्वासको दायरा फराकिलो बनाउनु नै नयाँ नेतृत्वको प्रमुख चुनौती र अवसर रहेको विश्लेषकहरूको निष्कर्ष छ।
2: नेकपा एमालेको केन्द्रीय सदस्यमा 13 मनोनित भएका छन्। आज सकिएको स्थायी कमिटिको बैठकले तेजेन्द्र केसी, मिनप्रसाद गुरूङ, सृजना राई, पुष्पा केसी भण्डारी सहित 13 नेताहरूलाई केन्द्रीय कमिटिको सदस्यमा मनोनित गरेको हो। 3 दिनसम्म चलेको स्थायी कमिटि बैठकले पार्टीका वडा स्तरका कमिटिहरूको अधिवेशन आउँदो मंगिर 26 गते र नगर तथा गाउँपालिका तहका कमिटिहरूको अधिवेशन पुस 4 गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो। त्यस्तै एमाले मंगिर पहिलो हप्ता प्रदेश र जिल्लाका पदाधिकारी तथा पालिका र जनप्रतिनिधिहरूको सहभागितामा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। बैठकले मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधनपछि रिक्त पदमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा पठाउने र अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी माथिल्लो कमिटिमा अनुमोदनका लागि पठाउने निर्णय समेत गरेको छ।
1: सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परामर्श जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले 2 चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान केवाईसी विवरण अध्यावधि गर्दा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र बैंकले यसअघि असोज मसान्तसम्म पुराना खातावाहकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधि गराइसक्न भनेको थियो।
2: अस्ट्रेलिया सरकारले नेपालको बाढ़ीपछिको राहत पुनर्स्थापना र पुनर्निर्माणका लागि थप 1,50,00,000 अस्ट्रेलियन डलर अर्थात 1,61,75,00,000 रूपियाँ सहायता उपलब्ध गराउने भएको छ। अस्ट्रेलियाको औपचारिक भ्रमण र जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्रिकोप बैठकमा सहभागी भई आज स्वदेश फर्किनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिनुभएको हो। यसअघि अस्ट्रेलियाले घोषणा गरेको 1,10,00,000 डलर सहित अब नेपालका लागि कुल सहायता 2,60,00,000 अस्ट्रेलियन डलर पुगेको छ। यो भनेको 2,80,36,00,000 अस्ट्रेलिया भ्रमणका क्रममा विदेश मन्त्री पेनी वाङसँग भएको द्विपक्षीय वार्तामा बाढ़ीपछिको पुनर्निर्माण पूर्व सूचना प्रणालीको आधुनिकीकरण

0: फिजी र टुबालोमा आयोजित बैठकमा आउँदो कोप 31 लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै अनुदानमा आधारित जलवायु वित्त र हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-3184। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेला हामीले पृथ्वी राजमार्गको कलौदी खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी, मुगलिन काठमाडौँ सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रु वाहक गाड़ीलाई प्राथमिकता, कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै, आफूहरू इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रच्ने नवनिर्वाचित सभापति थापाको भनाई, राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश लगायतका खबर प्रस्तुत गर्यो।
0: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आज विज्ञप्ति निकालेर आयोगले कानून र कार्यक्रमहरू भए पनि मानसिक रोगबाट प्रभावित व्यक्तिहरूको अधिकार संरक्षण हुन नसकेको जनाएको हो। यस वर्ष भोगाईलाई सुनौ, आवासलाई सम्मान गरौं, परिवर्तनको शुरूआत गरौं भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। तर आयोगको अनुगमनबाट मानसिक रोगीका आवाज र भोगाईप्रति व्यवस्था हुने गरेको तथा दुर्व्यवहार र विभेदका कारण उनीहरूको अधिकार सुरक्षित हुन नसकेको देखिएको छ। मानसिक स्वास्थ्य सेवामा सीमित पहुँच, सामाजिक लालसना, आर्थिक कठिनाई र मनोसामाजिक सहयोगको अभावले प्रभावित व्यक्तिहरू सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित भइरहेका छन्। विशेष गरी समुदाय स्तरमा मनोसामाजिक परामर्श दिने जनशक्तिको चरम अभाव रहेकाले आयोगले ल्याएको छ। संविधान र जनस्वास्थ्य सेवा ऐनले दिएका स्वास्थ्य सम्बन्धी हक अधिकारको व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको विज्ञप्तिमा उल्लेख छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जारी गर्नुभएको विज्ञप्तिमा मानसिक स्वास्थ्य सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्न र पालिकामा परामर्शदाताको व्यवस्था गर्न तथा सेवालाई विभेदरहित बनाउन माग गरिएको छ।
1: आज सराहनको विश्व बसाइसराय दिवस। नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवसले हजारौं माइलको यात्रा गरेर आउने पाहुना चराको संरक्षणमा जोड़ दिन्छ। नेपाल चरा पर्यटनका लागि निकै धनी देश हो। यहाँ अहिलेसम्म अभिलेख भएका 904 प्रजातिका चरा मध्ये झण्डै 150 प्रजातिका हिउँदे र 65 प्रजातिका ग्रीष्मकालीन आप्रवासी अर्थात बसाई सरेर आउने चरा रहेका छन्। हालैको तीव्र हावाहुरीका बेला समुद्र तटीय क्षेत्रमा पाइने दुर्लभ कोला बार्ड किङफिशर चरा धनुषामा अभिलेख भएको छ, जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनी बानीमा परिरहेको असरलाई प्रष्ट पार्छ। पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन्। बर्ड लाइफ इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार विश्वभरका 45% आप्रवासी चराको संख्या घट्दो क्रममा छ भने 11% लोप हुने जोखिममा छन्। नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण

0: व्यवस्थापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका विद्युतीय तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको वासस्थान संकुचित बन्दै गएका नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो। उहाँका अनुसार जल पंक्षीको आगमन घट्नु जैव विविधताका लागि खतराको घण्टी हो। त्यसैले विकास निर्माणका पूर्वाधार बनाउँदा चराको उडान मार्ग र वासस्थानलाई जोगाउन क्षेत्रीय सहकार्य र सरकारी तहबाट ठोस नीतिको खाँचो देखिएको छ।
1: सुनसरीको धरान उपमहानगरपालिका उडानमार विष्णु पादुकाका किसानहरू बाँदरको आतंकका कारण परम्परागत खेती छाडेर अदुवा तथा बिसार खेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँदरले मकै, कोदो र अम्लिसो खेती नष्ट गर्न थालेपछि विकल्पमा बाँदरले कम क्षति पुर्याउने अदुवा र बिसार खेती गर्न थालिएको स्थानीय किसान पदम राईले बताउनुभयो। बाँदरले दुःख दिन थालेपछि मकै खेती छाडेर अदुवा र बिसार खेती शुरू गरेको र यसबाट वार्षिक 7 लाख रूपियाँसम्म आमदानी हुने गरेको उहाँको भनाइ छ। अहिले यस क्षेत्रका 200 भन्दा बढ़ी किसान अदुवा खेतीमा संलग्न केहीले अदुवा रोप्न थालेको भए पनि बाँदरको समस्याका कारण विष्णुपादुका क्षेत्रको झण्डै 80% जग्गा बाँझै रहेको स्थानीय वासीको भनाइ छ। बाँदर नियन्त्रणका लागि पालिकाले गरेका प्रयास प्रभावकारी नभएको भन्दै उनीहरूले यसको दीर्घकालीन समाधानका लागि संघीय सरकारले स्पष्ट नीति र योजना बनाउनु पर्ने माग गरेका छन्।
0: बागमती सफाई महाअभियान 700 हप्तामा पुगेको छ। 2070 सालको जेठ 5 गतेदेखि शुरू भएको सफाई महाअभियानमा हरेक हप्ताको शनिबार बिहान 2 घण्टा बागमती सफाई हुँदै आएको छ। भूकम्प, कोरोना महामारी लगायतका विषम अवस्थामा पनि नदी किनार नजिक रहेका अभियन्ताहरूले सांकेतिक रूपमा फोहोर टिपेर अभियानलाई निरन्तरता दिएका थिए। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा आज आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले पशुपति क्षेत्रसम्मको बागमतीलाई स्नान योग्य अर्थात नुहाउन योग्य बनाउने गरी काम गर्न माग गरेका छन्। महाअभियानबाट प्रभावित भई बागमतीका सहायक नदी र चक्रपथका विभिन्न खण्ड एवं सम्पदा स्थलमा सफाई भइरहेको छ। काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सम्पदा स्थलमा समेत 111 ठाउँमा नियमित सफाई भइरहेको महाअभियानले जनाएको छ।
1: नेपाल टेलिकमले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा आकर्षक छूट र बोनस सहितको दशैं तिहार अफर 2083 ल्याएको छ। भोलिदेखि कार्तिक 30 गतेसम्म लागू हुने यस अफर अन्तर्गत नयाँ एफटीटीएस इन्टरनेट जडानमा 500 रूपियाँ शुल्क मिनाहा गरिनुका साथै 100, 150 र 200 एमबीपीएसका वार्षिक प्याकेज लिने ग्राहकलाई 1 महिना थप सेवा दिइनेछ। यस्तै जीएसएम मोबाइल ग्राहकका लागि 499 रूपियाँमा दैनिक 5 जीबी र 699 रूपियाँमा दैनिक 10 जीबी उच्च गतिको फेस्टिभल अनलिमिटेड डाटा प्याकेज उपलब्ध हुनेछ। 200 रूपियाँमा सबै नेटवर्कमा 1000 मिनट कुराकानी गर्न सकिने र 900 रूपियाँमा 1000 वटा एसएमएस पठाउन सकिने अफर समेटिएको छ। यी प्याकेजहरूको समयावधि 30 दिनको रहनेछ।
0: यसैबीच भोलि घटस्थापना, भोलिदेखि नवरात्र अर्थात दशैं शुरू हुँदैछ। नवरात्र शुरू हुने अघिल्लो दिन आज सुरसाको अन्तिम दिन हो। आज काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानदेखि श्रद्धालुहरूको बाक्लो चहल पहल देखिएको छ। बागमती नदी किनारमा दिवंगत पृथ्वीको आत्माको चिर शान्ति कामना गर्दै श्रद्धालु भक्तजनहरूले विधिपूर्वक श्राद्ध तर्पण र पिण्डदान गरेका छन्। हिन्दू परम्परा अनुसार पितृपक्षमा आफ्ना दिवंगत आफन्तप्रति श्रद्धा र सम्मान प्रकट गर्न श्रद्धा गर्ने प्रचलन रहेको छ। पशुपतिका स्थानीय पण्डितका अनुसार पितृको तिथि अनुसार धार्मिक विधि पूरा गर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरू पशुपति पुगेका छन्।
1: दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडवा गाउँपालिका 1 वनघोषी निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गडवा वनघोषी निवासी ऋषि माझी, उहाँकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गैराती चिकित्सा ले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: this हो कृषिको कनेक्सन
1: कृषि मन्त्र नार्क सँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा नवयुवाहरूले नेतृत्व गरेको कक्रोच जनता पार्टी सीजेपीले आज गरेको विरोध प्रदर्शनमा प्रहरीले व्यापक धरपकड़ गरेको छ। सरकारले भारतको राजधानी दिल्लीका कैयौं ठाउँमा 10,000 सुरक्षाकर्मी परिचालन गरेर सयौंलाई पक्राउ गरेको हो। सीजेपीका अनुसार प्रहरीले हिजो बेलुकादेखि नै पक्राउ गर्ने क्रम शुरू गरेको हो। सीजेपीका नेता अभिजित दीपकेलाई प्रहरीले दिल्ली विमानस्थलमा जहाजभित्रै पसेर पक्राउ गरेको छ। सीजेपीका नेताहरू सौरभ दास आशुतोष राणकालाई पनि प्रहरीले पक्राउ गरेको छ। चुनावमा सुधार र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने प्रदर्शनकारीहरूको माग छ। प्रमुख निर्वाचन आयुक्तमाथि मतदाता नामावलीबाट ठूलो संख्यामा मतदाताहरू हटाइएको आरोप छ, तर भारतको निर्वाचन आयोगले आरोप अस्वीकार गरेको छ। आफ्नो राजीनामाको मागबारे प्रमुख आयुक्तले अहिलेसम्म केही बोल्नु भएको छैन। प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको बताएको छ। विरोध प्रदर्शनका क्रममा भारतका तीनजना प्रमुख विपक्षी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ। दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल, केरलाका पूर्व मुख्यमन्त्री पिना राई विजयन र पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जीलाई प्रहरीले पक्राउ गरेको हो। प्रदर्शनकारीहरूलाई प्रदर्शन स्थलमा जानबाट रोक्न सरकारले रेलवे सेवा र मेट्रो स्टेशनहरू बन्द गर्नका साथै इन्टरनेट सेवा पनि अवरूद्ध गरेको छ। सीजेपीले गर्न लागेको प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशन हरूबाट आउजाउ गर्ने 250 भन्दा बढ़ी रेल सेवाहरू पनि रद्द गरिएको छ। दिल्ली मेट्रो रेल कर्पोरेशन डीएमआरसीले 45 मेट्रो स्टेशनहरूका प्रवेश र निकास बिन्दुहरू बन्द गरेको जनाएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली पारा तेक्वान्दो टोली आज जापान प्रस्थान गरेको छ। टोलीमा खेलाड़ी फलेसा गोवर्धन र रेणु तामाङ सहित 19 खेलाड़ी प्रशिक्षक र अफिसियलहरू रहेका छन्। जापानको आइसी नागोयामा आउँदो कार्तिक 1 गतेदेखि 7 गतेसम्म सञ्चालन हुने पारा एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, एथलेटिक्स, ब्याडमिण्टन, टेबल टेनिस, पावर लिफ्टिङ, पौड़ी, जुडो र व्हील चेयर टेनिस गरी 8 खेलमा सहभागिता जनाउँदैछ। तेक्वान्दो खेलाड़ी पलेसा गोवर्धनले चीनको हाङझाओमा सम्पन्न अघिल्लो संस्करणमा काँस्य पदक जितेकी थिइन्। उनी पेरिस ओलम्पिकमा पनि काँस्य पदक विजेता हुन्। नेपालले यस पटक पनि पारा एसियाली खेलकुदमा पदक जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछ। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।

0: मञ्चबाट शुरू भयो। नाटकबाट शुरू भएको उहाँको अभिनय यात्रा सन् 1978 गमन चलचित्र मार्फत ठूलो पर्दासम्म पुग्यो। त्यसपछि सन् 1989 प्रदर्शनमा आएको परिन्दा चलचित्रले उहाँलाई गम्भीर र प्रभावशाली अभिनेताका रूपमा स्थापित गर्यो। फरक संवाद शैली र सशक्त अभिनय उहाँको विशेषता बन्यो।
1: चुनाव जित्ते ही ऐसे गायब हो गया जैसे गधे के सर से सिंग।
2: खूब मारी सबकी,
3: बहुत माल बटोरा।
2: चुनाव लड़ाया हमने, मिनिस्टर बनाया, फूल के खरबूजा बन गया।
1: गाँव में सड़क नहीं, पानी नहीं, अस्पताल नहीं, ये होटल में बैठे मुर्गी तोड़ दारू पी।
0: नाना पाटेकर आफूले निर्वाह गर्ने पात्रमा पूर्ण रूपमा डुब्नुहुन्थ्यो। उहाँले अभिनय गरेका पात्रले प्राय समाजमा विद्यमान अन्याय, अत्याचार र मानवीय संवेदनालाई प्रतिनिधित्व गर्थे। खलनायकदेखि भावनात्मक र हास्य भूमिकासम्म उहाँले आफ्नो अभिनय क्षमता प्रस्तुत गर्नुभयो। हरेक भूमिकामा फरक देखिन सक्नु नै उहाँको विशेषता थियो। सामाजिक सञ्जालमा भाइरल उदय भाइको मिम पनि उहाँको अभिनयमा देखिने यही विविधताको एउटा उदाहरण हो। पर्दामा उहाँले बोल्ने संवाद बनावटी लाग्दैन थिए।
2: देखे भगवान त दिया सब कुछ है, दौलत है, शौहरत है, इज्जत है, इतना रुतबा है इस शहर में कि किसी भी घर में अगर रिश्ता बनाना चाहूँ तो कोई ना नहीं कह सकता।
4: मैं तो एक्साइटमेंट ना कर।
1: अरे एक्साइटमेंट मतलब क्या? कहाँ बैठा हूँ, किससे बात कर रहा हूँ, क्या बात कर रहा हूँ, समझ में नहीं।
2: कंट्रोल कंट्रोल उदय।
5: अबे ओ दिवाली की फुलझड़ी जला डालूंगा अभी, जानता है तू किससे बात कर रहा है।
0: नाना पाटेकर को अभिनय में पात्र जीवंत बनाने अद्भुत क्षमता थियो। वहां को अभिनय पात्र न्याय गर्नु का साथ ही आम नागरिक का भावना र आवाजलाई स्वाभाविक रूप में व्यक्त गर्थ्यो। संवाद लेखन में समेत वहां को रुचि र योगदान रहेकाले वहां का संवाद में आम मानिसले बोलने भाषा को प्रभाव देखिन्थ्यो। भूगोल फरक भए पनि समाजका समस्या, अन्याय र मानवीय संवेदना उस्तै हुने भएकाले नेपाली दर्शकले पनि उहाँका संवादमा आफ्नै जीवनका अनुभव भेटे। अभिनयकै बलमा स्थापित हुनुभएका नाना पाटेकरले नेपालबाट पनि उच्चकै माया पाउनुभयो।
2: चश्मा होता आँखें मिलाने से शर्माता है का?
1: मैं मिलने जाऊंगा कलेक्टर को। अरे अपनी धोती झाड़ दू तो 15 कलेक्टर गिर जाएंगे फर फर करके। कहाँ भेज रहे हो?
4: कालीगढ़ी भेज रहे थे तू? महाराज के आदमी आते हैं ना उधर शिकार करने।
0: नाना पाटेकर सादा जीवन शैली रुचाउने कलाकार का रूप में पनि परिचित हुनुहुन्थ्यो। नाम फाउन्डेशन मार्फत किसान को समस्या समाधान र ग्रामीण समुदाय को सहयोग का लागि उहाँले गर्दै आएको काम उहाँको अभिनय बाहिरको अर्को पहिचान हो। उहाँको योगदानको कदर गर्दै भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको छ। उहाँले अन्य थुप्रै राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्नुभएको थियो। नाना पाटेकरको अभिनय यात्राबाट नयाँ पुस्ताका कलाकारले सबैभन्दा पहिले सिक्नुपर्ने कुरा मेहनत हो। अभिनयलाई जीवन्त बनाउन कलाकार पात्रसँग मात्र होइन समाजसँग पनि भिज्नुपर्छ। चलचित्र विश्लेषक मोहन निरौला।
6: अभिनय यसरी पनि गरिनुपर्छ भन्दा मेहनत चाहिँ गर्नु पर्यो। मेहनत गरियो भने एउटा उचाइमा पुग्न सकिन्छ र जीवन्त अभिनय गर्नुपर्छ कुनै पनि कलाकारले चरित्रसँग भिजेर समाजसँग भिजेर भन्ने एउटा पाठ चाहिँ सिकिन्छ।
7: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
8: पृथ्वी राजमार्गको गलौदेश खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाडौँ सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता।
7: कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै आफूहरू इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रचना आएको नवनिर्वाचित सभापति थापाको भनाई।
8: मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेद रहित बनाउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह। सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न सुझाव।
7: दिल्लीमा कांग्रेस जनता पार्टीको प्रदर्शनमाथि प्रहरीको धरपकड, तीनजना पूर्व मुख्यमन्त्री सहित स्वयं पक्राउ।
8: र एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान।
7: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी कृष्ण शर्मा र भोजन र बस्ने पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानीको हुने गरौं।

0: दशैं आयो
1: मनमा साथी कृष्ण शर्मासँगै भोजन गर्दा
0: दशैं आयो खुशी बोकी मनमा उमङ्ग छाउँदै आफन्तको न्यानो माया सम्झी आँखाभरि सपना सजाउँदै टीका जमरा र आशीर्वाद सँगै संस्कृतिको सुगन्ध फैलियोस् टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस् देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा विजयादशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु राजविरही काइला इटहरी सुनसरी हाल प्रवास मलेसिया
2: छिटो निस्कन भनेको ढिला भइसक्यो
3: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
2: हे तेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
3: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
2: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
3: मलाई त मनोकामना सुनसरी पसलकै गहना चाहिन्छ नि फेरि
2: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसरी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
4: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्
5: मनोकामना सुनचाँदी पसल
6: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862-13-67-44 9815-38-77-75
7: दुःख कष्ट हरेर आयो बडा दशैं मनमा खुशी छरेर आयो बडा दशैं नेपाली जनको महान पर्व सबैले मनाऊ उमङ्ग पन भरेर आयो बडा दशैं बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ठुलाइ श्रीराम दाहाल श्रीमती संगीता कार्की दाहाल छोरा रविन दाहाल छोरी पुनम दाहाल बुबा जपक बहादुर दाहाल आमा गंगामाया दाहाल भाइ राजेन्द्र दाहाल बुहारी सुशीला दाहाल भतिजा प्रज्वल र युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार चैनपुर नगरपालिका 11 लुहाकोट

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम लोक सुतारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण रेडियो प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। मित्र आले महोत्तरी, हाल मलेसिया।
2: विजय लिम्बू, पाँच खपन एक कुशवा, हाल मलेसिया।
1: सोनिम शेर्पा, सिद्धितर नगरपालिका 11, रमाइलो डाँडा, ओखलढुङ्गा।
2: राज बिराही काइला, इटहरी सुनसरी, हाल मलेसिया।
1: सरस्वता पोखरेल, सैना मैना नगरपालिका 6, बुटवल।
2: जीवन फावेल, सभा पोखरी गाउँपालिका 4, शङ्खु सभा, हाल मलेसिया।
1: सुनिता कुलुङ, सिलिचुङ गाउँपालिका 2, बाला, शङ्खुवा सभा।
2: सुरज राई तुम्छा, पौवादुम्मा गाउँपालिका 5, भोजपुर, हाल मलेसिया।
1: जुनी सम्पाङ राई, टेम्के मयुङ गाउँपालिका 1, रिमसिम, भोजपुर, हाल कुवेत।
2: अनिस तेम्बे लिम्बू, सभा पोखरी गाउँपालिका 4, शङ्खुवा सभा, हाल मलेसिया।
1: जुनिता चामलिङ राई, फिदिङ नगरपालिका 5, सरसुला केराबारी 5, हाल कुवेत।
2: हजुर, कृष्ण तामाङ, पाँच खपन नगरपालिका 6, वाना, हाल साउदी अरब।
1: रवि पहरी, हेटौडा मकवानपुर गाउँपालिका 2, राई गाउँ, हाल मलेसिया।
2: साइली सुनिया कुलुङ, मकालु गाउँपालिका 6, शङ्खुवा सभा।
1: सुस्केरा जीवन सुन्दास, तुम्बेवा गाउँपालिका 2, नेवार गाउँ, पाँचथर, हाल कुवेत।
2: सपना तामाङ मोक्तान, पाँच खपन नगरपालिका 7, वावन, शङ्खुवा सभा।
1: समीक्षा जोशी, तुम्बेवा गाउँपालिका 2, मौवा, पाँचथर।
2: विस्कल चेवाली कान्छा, खाम्बारी नगरपालिका 2, शङ्खुवा सभा, फिलहाल साउदी अरब।
1: युनिसा लोन तामाङ, धर्मदेवी नगरपालिका 4, मामलिङ, शङ्खुवा सभा।
2: सुजन कुलुङ राई, सिलिचुङ 1, बेसिन्दा, शङ्खुवा सभा, हाल कतार।
1: सुमिता याखा लिम्बुखिम, चैनपुर नगरपालिका 10, खराङ, शङ्खुवा सभा।
2: दिलसा राई, देउबाई नगरपालिका 1, इलाम।
1: र ठुङ्गाई श्रीराम दाहाल, चैनपुर नगरपालिका 11, लोहाकोट, शङ्खुवा सभा। एवं समस्त कार्यक्रम लोक चौतारी प्रायोजक

0: यसमा लिएको दसैँमा त मैले घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुसी पनि यो दसैँमा छाउन पाए। यसपालिको दसैँमा त मैले घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एन्ड मोक्तान परिवार, भोजपुर नगरपालिका 2, हेलौसा, भोजपुर।
1: लाउरेहरू हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जाने
1: लाखै सल्लाह लिएर के पाक बोले मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटी होङकिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704583002। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
4: भालुमा खलिलो तामा पन्छीको मन हर्ने, भालुमा बस

फकाए नि मान्दिन सनाछि के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै छु तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए,
0: होइन आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
2: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 9852045741।

यो महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी मनहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। कृष्ण तामाङ, बुबा सिंहमान तामाङ, आमा कालुमाया तामाङ, छोरी आर्य तामाङ, भान्जीहरू प्रशंसा राई, पद्मा राई, दिदी बेना शर्मिला तामाङ, अर्जुन मगर लगायत समस्त तामाङ परिवार पाँच

0: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
1: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोल्न हिँडेको हुन्छ।
0: औ लु, समस्याको समाधान भनेकै म हो।
2: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
1: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
2: अब त्यहीबाट जाने
0: लाखे सल्लाह दिएको के पाक्क बोले? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनु त।
3: ग्रोथसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
4: Hanuma Basak

0: नमस्कार, ब्रेकिङ न्यूजको साथमा म रूपासना। साउदी अरबको उच्च अदालतले एक नेपाली युवकलाई ज्यान मारेको अभियोगमा मृत्युदण्डको सजाय पछिल्लो 24 घण्टामा कोरोना
1: संक्रमण
2: टिभीमा बाबालाई देख्ने भन्छ।

दुई दिनपछि मेरो नेपाल आउने फ्लाइट थियो आमा। त्यस दिन बोसले अचानक मलाई आफ्नो अफिस कक्षमा बोलायो। म त बोसले बोनस दिन हो कि भनेर खुसी हुँदै अफिस पुगे। तर त्यहाँ पुगेपछि देखे उसले हाम्रो कम्पनीमा काम गर्ने एकजना महिलालाई बलात्कार गरेर मारेको रहेछ। मलाई षड्यन्त्र पूर्वक फसाइयो। जिन्दगी डुब्यो आमा, जिन्दगी डुब्यो। म आमाको सहारा बन्न पनि सकिन, तिमी सिन्दुरको रक्षा गर्न पनि सकिन, र छोरीको भविष्य बन्न पनि सकिन। मलाई माफ गर प्रिया, मलाई माफ गर आमा, मलाई पाप नलागोस् है छोरी।

Yeah!

0: औ
1: लाउरेहरू
0: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
0: औ लु समस्याको समाधान भनेकै म हो
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाएको छ भन्थ्यो झुसेले
2: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: अब त्यहीबाट जाने
0: लाखे सल्लाह दिएको के पाक त बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइन्टी पोन्टिङमा किनेर ल्याएको रेडियो छ लु सुनौ त
4: ग्रुप फोर्सेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
5: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके उपचार गर्न कहाँ जाने होला
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया
6: ए लु जचाउन जानुपर्छ काका
5: जान त जानु तर खोइ कहाँ पो जानु राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला
7: ल छ नि काका 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल त्यहाँ गए त भइगयो नि
4: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाल सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाथुजनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ
8: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
4: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ
8: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ
7: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन सम्पर्क नम्बर 0295 72192 फोन नम्बर 9843 45

0: यसमा लिएको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुसी पनि यो दसैँमा छाउन पाए। यसपालिको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एन्ड मोक्तान परिवार, भोजपुर नगरपालिका 2 हेलौसा, भोजपुर।
1: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र काप्री किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।

0: तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोजेर हिँडेको।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: गरौँ कि कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइको छ भन्छ झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीँबाट जाने
2: लाखै सल्लाह दिएको के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटी मोन्टिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154994, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम निकोस टाइम प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। निशान यौहान, मानसुबुङ गाउँपालिका 3 इलाम, सुस्मिता नाचरिङ, साउका सिलिफो 3 चौकी डाँडा भोजपुर, हालत कुवेत, विश्वजित जिमी, धर्मदेवी नगरपालिका 2 तामाखोक सङ्खुवा सभा, हाल कतार, जीवन खाबिन, सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा, हाल मलेसिया, सपना शासनखर, माझी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा, हिमाल सामलिङ राई, सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा, हाल मलेसिया, शुक्रराज याखा, चैनपुर नगरपालिका 10 खरान सङ्खुवा सभा, सानु सरगम राई, बेलका नगरपालिका 6 उदयपुर, सुजन कुलुङ राई, सिलिचुङ गाउँपालिका 1 बेसिन्दा सङ्खुवा सभा, हाल कतार, दिल कुमारी रुङबाङसा, सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा, अर्जुन याखा, धर्मदेवी नगरपालिका 2 तामाखोक सङ्खुवा सभा, सम्झना रुङबाङसा, सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा, शरद याखा, धर्मदेवी नगरपालिका 6 सङ्खुवा सभा, हाल काठमाडौँ, देवराज राई, चैनपुर नगरपालिका 10 लेवारिङ सङ्खुवा सभा, हाल काठमाडौँ, निरुषा खालिङ राई, चैनपुर नगरपालिका 9 भित्रे सङ्खुवा सभा, मदन लिङ्खा, धर्मदेवी नगरपालिका 9 मूलगाउँ सङ्खुवा सभा, हाल कतार, मिडिया प्रेमी निमु शेर्पा, पाँच खोपन नगरपालिका 8 सुङखुरुङ सङ्खुवा सभा, भूपेन्द्र तामाङ, सभा पोखरी गाउँपालिका 3 सङ्खुवा सभा, हाल युएई, सुरज राई तुम्सा, ओवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया, किशोर कोही राई, केपिलासरी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ, सुजाता जिनी, धर्मदेवी नगरपालिका 7 अमरुवा सङ्खुवा सभा हाल हङकङ, सिम्पल ललित बल, भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी, शर्मिला राई, खादबारी नगरपालिका 4 गैरीपाङमा सङ्खुवा सभा हाल कुवेत, अविरल घरती मगर चयन, चितवन माटी गाउँपालिका पाँच भावाङ रोल्पा अस्पताल कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ प्रणित यखा धर्मदेवी नगरपालिका दुई तामाफोक खोला पारी संखुवा सभा समीक्षा जोशी सुन्देवा गाउँपालिका दुई मौवा पाँच थय प्रदीप राई सैनपुर नगरपालिका दस खराङ संखुवा सभा हाल युके सन्दीप याखा धर्मदेवी नगरपालिका दुई तामाफोक संखुवा सभा सुमिता याखा लिम्बुखिङ सैनपुर नगरपालिका दस खराङ संखुवा सभा र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका सेवा हाल काठमाडौँ एवं समस्त कार्यक्रम रिपोर्ट टाइम प्रायोजक परिवार।

नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मिडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाविङ सभापोखरी गाउँपालिका चार संखुवा सभा हाल मलेश्वर।

0: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
1: होइन के साह्रो हो त, चाहिँ बजार जान्छु भन्थे, एक्लै गनगनाएर बसिरहेछस् त।
0: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
1: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
0: धन्यवाद दादा, म अहिले नै गइहाले।
1: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 98415600।
0: खराक सम्पर्क सञ्जीव कटवाल, 98164540।
1: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 98400069।

सरकारले यसको भाविक मूल्य वृद्धिको विरोध सरकारको नियमित अनुगमन र निगरानी सँगै कंग्रेस सभापतिमा गगन थापा निर्वाचित उपसभापति र महामन्त्रीको मतगणनामा विवाद महासचिव पोखरेलसँग मनमुटाव नरहेको एमाले अध्यक्ष ओलीको दावी भारतको दिल्लीमा कंग्रेस पार्टीको आन्दोलन थप चर्किँदै पूर्व मुख्यमन्त्री केजरीवालका गुणवत्ता

0: सहित एक हजार भन्दा बढ़ी प्रदर्शनकारी पकाउ र अस्ट्रेलियाका वैशिष्ट्यले काठमाडौँ गोर्खाजबाट च्याम्पियन खेल्ने
1: जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन्टार लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्। यो हो महासञ्चार नेटवर्क सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
0: अग्रिम टिकट बुकिङ खुलेकै दिन देशको मुख्य राजमार्ग अवरूद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्। अग्रिम टिकट बुकिङ खुला भएकै दिन करिब 50,000 यात्रु काठमाडौँबाट गाड़ी चढ़ेका थिए। हिजो बेलुकी धादिङको गजुरी गाउँपालिका 5 स्थित गणतीमा सड़क धस्ती र पृथ्वी राजमार्ग अवरूद्ध भएपछि सार्वजनिक यातायातका साधन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने सवारी साधन बाटोमै रोकिएका छन्। अवरूद्ध हुँदा चालक तथा सहचालकहरू भरतपुरको केन्द्रीय बस पार्क गाड़ीको मुख्य सड़कमै खाना पकाएर बस्न र रात बिताउन बाध्य भएका छन्। चामल लगायत अत्यावश्यक खाद्य सामग्री बोकेका गाड़ी पनि बाटोमै रोकिएका छन्। भरतपुरको मुख्य सड़कमा मालवाहक गाड़ीको लामो लश्कर लागेको छ। घटस्थापनाको अघिल्लो दिन आज काठमाडौँदेखि दशैं मनाउन खर जाने यात्रु पनि बस पार्कमै रोकिएका छन्। सड़क खण्ड खुलाउन एस्काभेटर सहित आवश्यक जनशक्ति परिचालन गरिएको भए पनि आजसम्म सड़क खुलाउन नसकिएको नागढुङ्गा मुलिन सड़क योजना पूर्वी खण्डका एवं इन्जिनियर राजीव मानिन्दीले जानकारी दिनुभयो। सड़क खुलाउने कामलाई तीव्रता दिन 5 एस्काभेटर 2 लोडर 2 जेसीबी र 6 टिपर परिचालन गरिएको छ। सबै उपकरणको प्रयोग गरी सड़कको भित्तो काट्ने तथा पछाडिको भाग खनेर सड़कलाई सुरक्षित बनाउने काम भइरहेको नागढुङ्गा मुगलिङ सड़क योजना पूर्वी खण्डका इन्जिनियर मानन्दरले बताउनुभयो। आज रातिसम्म एकतर्फी सड़क खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो।
2: अहिले अब हामीले हरदम प्रयास गरिरहेका छौँ होइन, अहिले 10 बजे हाम्रो वान वे भयो खोल्ने प्रयास गरिरहेको छौँ। अब आज भएन भनेको भोलिदेखि फेरि हाम्रो काम कन्टिन्यू हुन्छ। अब मेन हाइवेमाथि अर्को हाम्रो अर्को पाखा बाटो पनि छ कि त्यहाँ, त्यही भएर त्यसले पनि बजार खाद पर्ने हो भने टाइम लागेको हो कि हामीलाई।
0: अहिलेसम्म सड़क खुलाउनका लागि 50% काम भएको उहाँले बताउनुभयो। भोलिसम्म दुईतर्फी सड़क खोल्ने गरी काम भइरहेको उहाँको भनाइ छ।
2: तपाईँको ट्र्याक खोलेर मात्र भएन नि त, मेसिन माथि चढाएको छ, हामी 2 खोल्ने प्लान छ होइन, रेट मेन्टेन गर्न पऱ्यो नि त मेसिन गर्छौँ। अहिले अब कटिङ हिजो 60% सकिसकेको छ होइन, ट्र्याक खोलाएको अब 2 काम लागि छ कि हामीले, त्यो पनि भोलि नै हुन्छ मेरो घर नि, अब प्रयास गरिरहेको छ भोलिसम्म
0: गैरातीको वर्षाका कारण अवरूद्ध भनेको बेपी राजमार्ग भने पुनः संचालनमा आएको छ। काभ्रेको अंशको रोशी गाउँपालिका 9 पिम्फली बेसी नजिकै लेदो माटो र गेघ्राम खस्दा बेपी राजमार्ग आज बिहानदेखि पूर्ण रूपमा अवरूद्ध बनेको थियो। मंगलतारबाट करिब 3 किलोमिटर भूकुण्डे तर्फ नार्के र पिम्फली बेसी बीचको निर्माणाधीन सड़क खण्डमा लेदो खसेर ठप्प बनेको सड़क डोजरको सहायताले पछ्याएपछि यातायात पुनः संचालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेको अंशका सूचना अधिकारी रविन विष्टले बताउनुभयो। वर्षा जारी रहेमा सड़कका अन्य जोखिमयुक्त स्थानमा पनि पहिरो तथा लेदो खसेर पुनः अवरोध हुन सक्ने भन्दै प्रहरीले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ। झापा र सर्लहीमा भएका सवारी दुर्घटनामा पनि 2 मृत्यु भएको छ। झापाको दुर्गापुरमा ट्रकले स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक कमल गाउँपालिका 5 के 45 वर्षीय अमृत थापा नगरको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा दमक नगरपालिका 12 के 34 वर्षीय अम्बिका मावती घाइते हुनुभएको छ। आज साँझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत कन्काई नगरपालिका 1 01001 48 00 नम्बरको ट्रकले सोही कोशी प्रदेश 01020987 नम्बरको स्कुटरलाई ठक गरिदिएको थियो। सर्लाहीमा म्याजिक सेकको ठोकरबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मनोहर नगरपालिका शाखा गणेशियाका 30 वर्षीय अरविन्द शाह रहेका छन्। नवलपुर मनौवा सड़क खण्डमा M1/6608 नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको M2/10/2221 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दशैं अघि बजारमा किनमेल गर्ने उपभोक्ताको चहल पहल बढ़ेको छ। दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धिले आम नागरिक चाडपर्व मान्नै नसक्ने अवस्थामा रहेका छन्। सरकारले बजार भाव नियन्त्रण गर्न नसक्दा उपभोक्ता बर्खामा परेका छन्। बढ़दो महँगीका कारण जनताको दैनिक जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। विपक्षी दल नेकपा एमालेका सचिव महेश बस्नेतले खाद्य सामग्रीको मूल्य 200% भन्दा बढ़ीले बढ़ेको दावी गर्नुभएको छ। वर्ष सहज रूपमा चाडपर्व मनाएका नागरिक यस वर्ष महँगीकै कारण चाडपर्व मनाउनै नसक्ने दयनीय अवस्थामा पुगेको उहाँको भनाइ छ। यति मात्र नभई बजारमा अझै पनि खाना पकाउने ग्यासको अभाव कायम रहेको र उपभोक्ताहरू घण्टौं लाइन बस्न बाध्य भएको उहाँले बताउनुभयो।
3: लगायतका पर्वहरू आइरहँदा महँगीले जनताको टाउकोमा यति भार थपेको छ कि अघिल्लो वर्ष जुन सहजताका साथ जनताहरूले यी पर्वहरू मनाएका थिए यसपालि त्यो सहजताका साथ यो पर्व मनाउन सक्ने अवस्था छैन। ग्यास नपाएर लाइन बस्नु पर्ने अवस्था छ। खाद्य सामग्रीको मूल्य 200% भन्दा बढी बढेको छ। दैनिक जीवन जनजीवन निकै अस्तव्यस्त छ। भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा
0: सचिव बस्नेतले वर्तमान सरकारको कार्यशैली र रवैयाका कारण जनता आतंकित बनेको आरोप लगाउनुभयो। सरकारको अक्षमताका कारण सर्वसाधारण नागरिकले शान्ति सुरक्षा विकास र समृद्धिको अनुभूति गर्न छाडिसकेको उहाँको दावी छ। बजारमा भइरहेको कालोबजारी र मूल्य वृद्धिका विषयमा सदनदेखि सड़कसम्म निरन्तर आवाज उठे पनि सरकारले ठोस कदम नचालेको उपभोक्ता अधिकार कर्मीको आरोप छ। राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले सरकारको आन्दोलन प्रक्रिया कार्यवाहीको प्रभावकारिता र नियामक निकायको जवाबदेहितामाथि गम्भीर प्रश्न उठाउनु भएको छ।
2: सबै अत्याधिक महँगी भएको मूल्य वृद्धि भएको त्यो मूल्य वृद्धि स्वाभाविक रूपमा भएको छैन, कृत्रिम रूपमा भएको छ। दैनिक उपभोग्य वस्तुहरू अगर यो समन्वित भएर काम गर्नुपर्ने सरकार निकायहरू अनुगमनकारी निकायहरूले बजारमा प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन। यदि भनिरहँदाखेरि तपाईँको त वाणिज्य विभागले बजार अनुगमन नगरेर दिनको 10-15 बजार अनुगमन गर्दछ, त्यो काममा सीमित छ। प्रभावकारिता दिन सकेको छैन एकातिर, अर्कोतिर जहाँ अनुगमन गर्नुपर्ने त्यहाँ अनुगमन पाएको छैन। जहाँ गडबड भएको छ त्यो ठाउँमा गडबड भएको ठाउँमा गएर अनुगमन गर्न सकेको छैन। त्यसले गर्दाखेरि बजार उसको कब्जामा गयो भने यो बिचौलियाहरूको कब्जामा गएको छ। बिचौलिया भन्नाले तपाईँको चाहिँ कानूनले नचिन्ने बिचौलियाहरूको कब्जामा यो बजार गएको छ। त्यसले गर्दाखेरि बजार भाव महँगी हुनु, अभाव सिद्ध नहुनु र फन्या जस्तो चाहिँ अब वस्तु नपाउनु अथवा निस्वार्थजनक क्रियाकलाप हुनु।
0: अध्यक्ष महर्जनका अनुसार सरकारले अनुगमन र कार्यवाहीको नाटक गरेर उल्टै ठगी गर्ने व्यापारी र बिचौलियालाई प्रोत्साहित गरिरहेको छ। राज्यका संयन्त्रहरू गैर जिम्मेवार बन्दा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष मार्न परेका छन्।
2: बजार अनुगमन प्रभावहीन त छँदैछ, साथसाथै अहिलेले कालाबजार गर्ने, तस्करी गर्ने, मिसावट गर्ने र बिचौलिएको काम गर्ने व्यवसायहरूलाई प्रोत्साहित गर्ने काम चाहिँ यो बजार अनुगमन गरिरहेको छ। किनभने त्यतातिर यिनीहरूको ठेला नै गएको छैन, त्यता चाहिँ यिनीहरूले सुनिसकेका छैन। त्यो कारण हो तिनीहरूलाई कानुनी दायरामा ल्याउनु सरकारको काम।
4: सामान्य अवस्थामा त उपभोक्ता ठगिने क्रम बढेको नै छ, तर अब यो चाडपर्वको बेलामा अझै बढी ठगिने जोखिम पनि उत्तिकै छ। उपभोक्तालाई ठगीबाट जोगाउनु सरकार र सम्बन्धित निकायले तत्काल के गर्नुपर्छ?

0: उहाँले जिम्मेवारी नै पर्दछ। यसलाई प्रभावकारी बनाउनको लागि संघीय सरकार र स्थानीय सरकार मिलेर संयुक्त रूपमा रूपमा बजार अनुगमन गर्नुपर्छ र बजार अनुगमनको क्रममा दोषी ठहरेकाहरूलाई तिनीहरूलाई चाहिँ कडाइका साथ निर्ममितापूर्वक कार्यवाही गर्न सक्नु पर्दछ। त्यसमा चाहिँ सबै नियम निकायहरू सुकिराखेको अवस्था छ।
1: सरकारले बजार नियन्त्रणमा नियमित अनुगमन र निगरानी गरिरहेको बताएको छ। खाद्य प्रविधि तथा गौ नियन्त्रण विभागले खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी मापदण्ड विपरीत काम गरेको पाइएमा प्रचलित कानून अनुसार कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। दशैं लक्षित विशेष अनुगमनका लागि विभागबाट तीनवटा टोली खटिएको छ। त्यस्तै प्रदेशहरूमा आठवटा कार्यालय मार्फत बजारमा निगरानी बढ़ाइएको विभागले बताएको छ। विभागकी प्रवक्ता डाक्टर बालकुमारी शर्माले दशैं मनाउन घर फर्किने यात्रुलाई राजमार्गका होटल तथा रेस्टुरेन्टमा गुणस्तरीय र स्वच्छ खाना उपलब्ध गराउन विशेष अनुगमन शुरू गरेको जानकारी दिनुभयो।
2: मान्छेहरू त अब सोच्नु पर्छ होइन, अब अस्तिदेखि नै बढिसक्यो। विशेष गरी अब हाम्रो फोकस चाहिँ अब मुगलिङसम्म थियो होइन, यहाँ दुधले बाटो नै अवरुद्ध भएर होइन पठाउनु हुन्छ। अनि फेरि हाम्रो मोबाइल फोन चाहिँ अलिकति ठुलो छ, अब त्यो अलिकति मात्रै फोनका पनि नजान अलिकति अप्ठ्यारो छ होइन, तर पनि भाइ साथीहरूले उता अब त्यो उता भैरवा भन्नुहुन्छ होइन, भन्दाखेरि मोबाइल फ्यामिली त्यो चाहिँ सुदूरपश्चिम र यतापट्टि कर्णाली यता यतातिरको हुन्छ होइन, त्यही गरी भयो जता जता खुलिन्छ त्यसले। अनि त्यसपछि अब कस्तो भने होटल रेस्टुरेन्टमा चाहिँ अब खाद्य भन्दा पनि कस्तो भने त्यहाँ चाहिँ अब खाद्यता चाहिँ मेन्टेन भएको हुँदैन क्या, धेरै जस्तोमा सरसफाइको अवस्था चाहिँ एकदमै नाजुक हुन्छ होइन।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै सँगसँगै गर्नुहोला।
3: गुणस्तरीय ट्रेनिङको पर्वको नाम मार्बलका सिक्के रथहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित योगा ब्रान्ड, साथै मार्बलका युटी सी प्रडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घर
3: जीवन दर्शन।

0: गरौ महालक्ष्मी लाइफ इन्सुरेन्स कि अभिकर्ता बनाऊ
1: गरौ महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो हाम्रो संचार नेटवर्क नेपाल परिवेश समयको आवाज समयको आवाज
3: काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार। नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन थापाले परम्परागत कार्यशैली बदलेर आजदेखि कंग्रेसको रूपान्तरण शुरू हुने बताउनु भएको छ। पार्टीको 15 महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि आज दिउँसो सानेपा स्थित केन्द्रीय कार्यालयमा पुग्नुभएका थापाले पुरानो इतिहासको ब्याज खाएर मात्र अघि बढ़न नसक्ने स्पष्ट पार्दै जनसरोकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्ने उद्घोष गर्नुभयो।
4: हामी इतिहासको व्यास मनाएको होइन, हामी इतिहास रचेर पनि बस्दैनौँ, हामी नयाँ इतिहास आफै रच्छौँ। नयाँ इतिहास रच्ने कुराहरू बाटो लिएर हामी अधिवेशनमा आएका छौँ भनेर नवनिर्वाचित बिचमा हामी चाहन्छौँ। एउटा किसानले नेपाली काङ्ग्रेस पार्टीलाई हेर्दै गर्दा मेरो विषय उठाइने पार्टी भनेर काम गर्छ चिन्नुहोस्। एउटा उद्योगीले मेरो खोसेको अवसर मलाई पुनः दिलाइदिने पार्टी भनेर काम गर्छ चिन्नुहोस्। वैदेशिक रोजगारमा गएको साथीले म वैदेशिक रोजगारमा गएको छु तर मेरो घर परिवारको लागि विषय उठाइने काङ्ग्रेस नेपालमा छ भनेर हामीलाई भरोसा गर्नेछ। त्यस्तो पार्टी हामी बनाउनेछौँ।
3: त्यस क्रममा महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेद्वार बनेकी विनिता खड्का पक्राउबारे सभापति थापाले व्यक्तिले गरेको दागको भारी पार्टीले नबोक्नेसम्म बताउनुभयो।
4: यो नेपाली काङ्ग्रेस पार्टी के कुरामा दृढ संकल्प छ भने हामी भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता र कानूनको शासनमा विश्वास गर्छ। त्यसैले कुनै पनि व्यक्तिले गलत काम गर्छ, कुनै पनि व्यक्तिले गैर कानूनी काम गर्छ भने त्यसको भारी व्यक्ति आफैले बोक्नुपर्छ, पार्टीले त्यो भारी बोक्दैन। कुनै दुष्ट लागेको दाग दाग हो भने त्यो व्यक्ति आफैले बोक्नुपर्छ, पार्टीले त्यो दागको भारी बोक्दैन।
3: वैदेशिक रोजगारीका लागि इजरायल पठाउने प्रलोभन देखाएर ठगेको आरोपमा हिजो प्रहरीले पक्राउ गरेको थियो।

0: कहीं थापालाई पार्टीका कार्यकर्ता तथा समर्थकले भव्य स्वागत गरेका थिए। निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार सभापतिमा थापाले 6584 मत पाएर निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गेले 375 मत मात्र प्राप्त गर्नुभयो। सभापति पदमा कुल 7013 मत खसेकोमा 54 मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले 93.88 प्रतिशत मत प्राप्त गर्नुभएको हो। हिजो साँझ मतदान सम्पन्न भए लगतै राति काठमाडौँको राष्ट्रिय सभागृहमा सभापतिको मतगणना भएको थियो। बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा भइरहेको छ। हाल उपसभापति र महामन्त्री पदको गणना भइरहेको निर्वाचन समितिले जनाएको छ। उम्मेद्वार र प्रतिनिधिले मतदान स्थलबाट ल्याएको मत एक मतपेटिका नभेटिएको र दुई मतपेटिकाको सिलबन्दी तोडिएको भनेर विरोध गरेपछि केही बेर मतगणना प्रभावित भएको छ।
1: तीन दिनसम्म चलेको नेकपा एमालेको पहिलो स्थायी कमिटि बैठक 7 निर्णय गर्दै आज सकिएको छ। बैठकले आगामी मंगसिर 26 गते देशभरका वडा स्तरका कमिटिहरूको अधिवेशन र पुष 4 गते नगर तथा गाउँपालिका तहका कमिटिहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। आगामी मंगसिर पहिलो साता जनप्रतिनिधि र पार्टीका विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहने गरी राष्ट्रिय भेला आयोजना गरेको एमाले पालिका र वडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला हुने जनाएको छ। बैठकले मध्यस प्रदेश सभामा रिक्त समानुपातिका सांसद पदमा नाजिमा खातुनलाई मनोनयन गर्न निर्वाचन आयोगमा पठाउने निर्णय पनि गरेको छ। यसै गरी बैठकले 13 नेताहरूलाई केन्द्रीय कमिटि सदस्यमा मनोनयन समेत गरेको छ। साथै अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा संगठन कमिटि रूपान्तरण गरी नयाँ अध्यक्ष तोक्ने निर्णय भएको छ। बैठकपछि घर फर्कने क्रममा अध्यक्ष केपी ओलीले महासचिव शंकर पोखरेलसँग कुनै मनमुटाव नरहेको बताउनु भएको छ। संचारकर्मीले सोधेको प्रश्नको जवाफमा कुनै मनमुटाव नभएको बताउनु भएका ओलीले फोन नउठाएको बारे थप नबोली गाडीको ढोका लगाउनुभयो।
2: अलिकति मनमुटाव गरेको भन्ने प्रश्न बाहिर आइरहेको छ क्या, त्यसमा कतिको सत्यता छ?
3: बिल्कुल छैन,
2: उहाँले त फलै आउनु भइरहेको कि तपाईँले।
1: हिजोको बैठकमा केन्द्रीय सदस्य मनोनयन स्थायी कमिटिमा सदस्य थप पोलिटे ब्यूरो ज्येष्ठ कम्युनिष्ट मञ्च र विभागका जिम्मेवारीको विषयमा सहमति जुट्न सकेको थिएन। उनी एक्लैले तयार पारेको सूची पेश गर्न खोज्दा अस्वीकार गरिएको थियो। बैठक लगत्तै घर पुग्नुभएका अध्यक्ष ओलीले महासचिव पोखरेललाई फोन गर्दा पनि नउठाएपछि अर्का नेता विष्णुमान माल मार्फत गुण्डु लगिएको चर्चा भएको थियो।
0: परराष्ट्र मन्त्री सुशीर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्च स्तरीय प्रेको लिडर्स इभेन्टमा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उहाँले बाढ़ी पछिको पुननिर्माणका लागि अस्ट्रेलियाले 1,50,00,000 अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको जानकारी गराउनु भएको छ।
1: घटस्थापनाको 4 दिन अघि नै प्रहरीले यस वर्ष विशेष सुरक्षा योजना लागू गरिसकेको छ। नेपाल प्रहरीले 21 गते बुधबारबाट र सशस्त्र प्रहरी बल नेपालले त्यसको भोलिपल्ट बिहिबारबाट सुरक्षा योजना 2083 देशभरि लागू गरेका छन्। चाडपर्वका क्रममा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न हरेक वर्ष सुरक्षा योजना लागू गर्ने गरिएको छ। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायक महानिरीक्षक अभिनारायण काफलाई यस वर्ष सुरक्षा योजनाका मुख्य के कुरामा जोड़ दिएको छ भनेर सोधेका छौं।
4: अत्याधुनिक प्रविधिहरूको प्रयोगलाई व्यापकता दिएको अवस्थाहरू छ। ड्रोन, सीसीटीभी क्यामेरा, त्यस्तै गरी चाहिँ यो बडी वन क्यामेरा लगायतका तालिम प्राप्त कुकुरहरू चाहिँ चेक जाँच विकास त्यो लगायतका हामीले एउटा चाहिँ अत्याधुनिक प्रविधिहरूको प्रयोगमा हामीले विशेष ध्यान दिएको अवस्थाहरू काठमाडौँ उपत्यका लगायत मुख्य शहरहरूमा विशेष सुरक्षा योजना लागू गरेका छौँ। ग्रामीण एरियामा सोही अनुसारको सुरक्षा गरिरहेको छ। खास गरी मोबाइल गस्ती, रात्रि गस्ती, छड्की, सरप्राइज चेकिङ त्यसमा हामीले विशेष जोड दिएको अवस्था छ। दुर्घटना न्यूनीकरण गर्नलाई र जनधनको क्षति कम हुनको लागि हामीले विशेष यसमा यसपालि चाहिँ जोड दिएका छौँ।
1: उहाँका अनुसार निगरानीका लागि 21 ड्रोन र सिमानाका तथा महत्वपूर्ण स्थानमा 412 सीसीटीभी क्यामेरा मार्फत 24 घण्टा अनुगमन गरिने व्यवस्था मिलिएको छ। चाडपर्वका समयमा ठगी चोरी डकैती लुटपाट जुवातास अनलाइन ठगी सट्टेबाजी नक्कली नोटको कारोबार तथा अवैध हुण्डी लगायतका गतिविधि बढ़ी हुने गर्छन्। अन्तर्राष्ट्रिय सिमानाका बाट अवैध हात हतियार पटका विस्फोटक पदार्थ तथा लागू औषधको सर्वस्तर र तस्करी रोक्न समेत विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। यी गतिविधि पनि अनलाइन मार्फत हुने भएकाले प्राथमिकताका साथ निगरानीमा राखिएको छ। प्रवक्ता काफ्रेले अनलाइन किनमेल र बैंकिङ गतिविधिमा आम नागरिकले पनि सचेत हुन आग्रह गर्नुभएको छ।
4: जस्तो डिजिटल ठगी भन्छौ हामी, फेक अनलाइन सपिङका कुराहरू, फेस्टिभ अफर र कति हुँदै नभएको अफरहरू राखेर नक्कल तरी गिफ्ट सम्बन्धी मेसेजहरू दिएर फेक इन्भेस्टमेन्ट प्रोफिट स्किमहरू यस्तो स्किमहरू भनेर झुक्क्यामा पार्ने अर्को तथा डिजिटल पेमेन्टका ठगीका कुराहरू पनि छन्। मोबाइल ब्याङ्किङ वालेट एकाउन्ट सम्बन्धी ठगीका कुराहरू, त्यसपछि अर्को डरलाग्दो ओटिपी माग्ने, पिन कोड माग्ने, पासवर्ड माग्ने र फिसिङ जुन गर्छ नि त्यो कुराहरूलाई र ब्याङ्किङ गोपनीयताको कुराहरू क्रेडेन्सियल हुन्छ त्यस्ता विवरणहरू माग्ने कुराहरूमा चाहिँ हामीले सचेतना पनि समुदाय भागीदारी मार्फत समुदाय प्रहरी सहकार्य गरेर नागरिक प्रहरीसँग नजिकको सम्बन्ध कायम गरेर हाम्रो विभिन्न किसिमका ड्युटीहरूलाई सानीभूत गरेर गरेका छौँ भने अर्को यसको लागि हामीले हाम्रो एआइसी हाम्रो एसएनसिडी भन्छ मिडिया मनिटरिङ डेस्क छ हामीसँग र साइबर ब्युरो र त्यसै गरी देशभरिका प्रहरीकाहरूलाई विशेष हामीले यसमा चाहिँ ध्यान दिने भनेर निर्देशन गरिसकेको अवस्थाहरू छ केन्द्रबाट।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ।

0: एक मात्र द्वितीय सेवा जिसमें
1: खुशी को कनेक्शन
0: यो हो हाँ संचार नेटवर्क सुन्ने नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसार भर सुन्न सकिन्छ। अब बाँकी समाचार। विमानको उडान तथा अवतरण सुरक्षामा असर पर्ने भएपछि पोखराका दुवै विमानस्थल आसपासका क्षेत्रमा चंगा र ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो पोखरा विमानस्थलको हवाई आवागमन हुने आसपासका क्षेत्रमा चंगा ड्रोन बेलुन उडाउनका साथै लेजर लाइट प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको हो। यी गतिविधिले विमानको उडान सुरक्षामा गम्भीर खतरा पैदा गर्ने भएकाले सर्वसाधारणलाई सचेत गराइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले बताउनुभयो।
3: कोशी प्रदेशमा नेपाली भाषाका अतिरिक्त मैथिली र लिम्बू सहित 13 राष्ट्र भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने कानूनी बाटो खोलेको छ। प्रदेशसभाबाट कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको हो। विधेयकले प्रदेशभित्र बोलिने भाषाहरूलाई तिनका मौलिक लिपिमा कामकाजमा ल्याउने प्रबन्ध गरेको छ।
2: अश्विन कृष्ण प्रतिपदाका दिनदेखि शुरू भएको यो वर्षको पितृ पक्ष सोह्र श्राद्ध आज अपराह कालमा दिवंगत पितृका नाममा तर्पण सिधादान र पिण्डदान गरी औपचारिक रूपमा समापन गरिएको छ। अश्विन कृष्ण प्रतिपदादेखि शुरू भए आमावास्य औंसीका दिनसम्म सञ्चालन हुने पितृपक्षका 15 तिथि र अश्विन शुक्ल प्रतिपदाका दिन गरिने माता महको श्राद्ध सहित 16 तिथिसम्म कर्मकाण्ड गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। माता महाश्राद्ध भने भोलि गरिनेछ। शास्त्र अनुसार कुनै कारण दश पितृपक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध छुटेको वा रोकिएको भए आज औंसीका दिन गर्नुपर्ने मान्यता छ। सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ मन्दिर स्थित बागमती नदी किनार गोकर्णेश्वर नुवाकोट र रसुवाको संगम स्थल भित्रावती देवघाट त्रिवेणी लगायतका देशीभरका तीर्थस्थलमा पितृप्रति श्रद्धा भक्ति साथ तर्पण र पिण्डदान गर्ने भक्तजनको बाक्लो भीड़ लागेको थियो। पितृपक्षको समाप्तिसँगै भोलि घर घरमा घटस्थापना गरी दुर्गा पक्ष अर्थात नेपालीहरूको महान पर्व बड़ा दशैं औपचारिक रूपमा शुरू हुँदैछ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको नयाँ दिल्लीमा कंग्रेस पार्टीको आन्दोलन थप चर्मिँदै गएको छ। भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावलीमा अनियमितता भएको भन्दै निर्वाचन आयोगको विरूद्ध प्रदर्शन गर्न खोज्ने विपक्षी दलका नेता तथा सैन्य प्रदर्शनकारीहरूलाई प्रहरीले हिरासतमा लिएको छ। दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्न जाने क्रममा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीसहित चार पूर्व मुख्यमन्त्रीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचार माध्यमले जनाएका छन्। केरलाका पूर्व मुख्यमन्त्री पिनाराई विजयन र त्रिपुराका पूर्व मुख्यमन्त्री माझी सरकारलाई पनि प्रहरीले पक्राउ गरेको हो। जन्तर मन्तर पुग्ने प्रयास गरिरहेका प्रदर्शनकारीलाई रोक्न ब्यारिकेड लगाइएको थियो। केही प्रदर्शनकारीले ब्यारिकेड पनि तोडेका छन्। भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश्वर कुमारको राजीनामा माग्दै कंग्रेस पार्टी सीजेपीले राजधानी दिल्लीका जन्तर मन्तर र कनट प्लेसमा बिहानैदेखि विरोध प्रदर्शन गरेका थिए। छाउठाउमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको भारतीय संचार माध्यमले बताएका छन्। जन्तर मन्तर कनाट प्लेस र मिन्टो ब्रिज लगायत विभिन्न स्थानबाट 1000 भन्दा बढ़ी प्रदर्शनकारीले हिरासतमा लिएको जनाइएको छ। प्रदर्शन अघि सीजेपी संस्थापक अभिजित दिपकेलाई मुम्बईबाट दिल्ली पुगेको विमानभित्रबाट प्रहरीले हिरासतमा लिएको थियो। उहाँसँगै पार्टीका नेता स्वरूप दास र आशुतोष राकालाई पनि नियन्त्रणमा लिएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। अस्ट्रेलियाका अलराउण्डर विल बोसिस्टो नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्नु भएका छन्। काठमाण्डुले सामाजिक सञ्जाल मार्फत बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो। बोसिस्टोले एनपीएलको अघिल्ला दुई संस्करणमा कर्णाली एक्सबाट खेलेका थिए। तेस्रो संस्करणमा भने उनी नयाँ टोलीबाट मैदान उत्रनेछन्।
3: बंगलादेशका युवा खेलाड़ी अरिफुल इस्लामलाई भने कर्णाली सीएफसी अनुबन्ध गरेको छ। उमेर समूहको क्रिकेटबाट आफ्नो पहिचान बनाएका अरिफुलले बंगलादेशको अन्डर 19 क्रिकेट टीमबाट विश्वकप खेलिसकेका छन्। अन्डर 19 राष्ट्रिय टीम, हाई पर्फर्मेन्स टीम र ए टीमबाट खेलेको उनको अनुभव छ। उमेर समूह हुँदै अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा पनि उनको प्रदर्शन उत्कृष्ट रहेको छ। अस्ट्रेलियामा भएको टप एण्ड टी ट्वेन्टी सिरिजमा उनले प्रभावशाली प्रदर्शन गरेका थिए। खदाली यक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले अरिफुल इस्लामको आगमनले टोलीको ब्याटिङलाई थप मजबूत बनाउने विश्वास व्यक्त गरेका छन्। उनले अरिफुल प्रतिभाशाली र आक्रमक ब्याटिङ क्षमता भएका युवा खेलाड़ी रहेको बताए। हामी नेपाल परिवेशको अन्तिममा आइपुगेका छौं। ज्यादा ज्यादा मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: पृथ्वी राजमार्ग अवरोध हुँदा काठमाडौँबाट घर फर्कने यात्रु समस्यामा टिकट काटेका यात्रु बस पार्कमै रोकिए। हिजो हिँडेकाहरू बाटोमै अलपत्र।
3: हजारमा उपभोक्ताको चहल पहल बढ़्यो। अस्वाभाविक मूल्य वृद्धिको विरोध, सरकारको नियमित अनुगमन र निगरानी चल्दै।
2: कंग्रेस सभापतिमा गगन थापा निर्वाचित, उपसभापति र महामन्त्रीको मतगणनामा विवाद। महासचिव पोखरेलसँग मनमुटाव नरहेको एमाले अध्यक्ष ओलीको दावी।
3: भारतको दिल्लीमा कंग्रेस पार्टीको आन्दोलन थप चर्किँदै पूर्व मुख्यमन्त्री केजरीवाल र ममता बनर्जी सहित 1000 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ।
2: र अस्ट्रेलियाका बोसोस्टोले काठमाण्ड गोर्खाजबाट एमपीएल खेल्ने, बंगलादेशका अरिफुल इस्लाम कर्णाली एक्समा अनुबन्ध।
3: काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद।

0: अरू
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आयो हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लग्यो हो गुटुङ गुटुङ,
4: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोल्दै हिँडेको हुन्छ।
3: औ लु समस्याको समाधान भनेकै म हो,
5: जुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छौ झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जाने
3: लाखेगर के पाक त बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1990 किनेर ल्याएको रेडियो छ, लु सुन त।
6: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98551994 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी।

विजय दशमी तथा शुभदी गौरीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बाबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विजय लिम्बू, श्रीमती भारती याखा लिम्बू, छोरा मिन्सु लिम्बू, दाई नरेश लिम्बू, भाउजू रञ्जना राई लिम्बू, बुहारी अमृता लिम्बू, बुहारी सङ्गीता गुरुङ लिम्बू, भाइहरू अमर लिम्बू, मिलन लिम्बू र एलङ लिम्बू, दिदीहरू केशमाया लिम्बू र शान्ति लिम्बू, बहिनी अनिता लिम्बू, भतिजहरू सचिन लिम्बू, सञ्जय लिम्बू र मिश्रित लिम्बू, भतिजिनी सुहाना लिम्बू लगायत सम्पूर्ण माध्यम परिवार पाँच नगरपालिका एक खुसुवा।

0: हिजो दशमी 2083 सालको पावन अवसरमा कार्यक्रम शुभ सन्देश कार्यरत परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बाबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मिडियावृन्द साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
1: सागर घायल कुलुङ सालका श्रीको गाउँपालिका 4 भोजपुर हाल रोमनिया
0: भावना पुन नगर परशुराम नगरपालिका 2 बसौटी डबलगुडा हाल इन्डिया
1: सानुमाया शेर्पा पाँचखुन नगरपालिका 8 चुङखुरुङ सङ्खुवासभा हाल कुवेत
0: मिडिया प्रेमी निमु शेर्पा पाँचखुन नगरपालिका चुङखुरुङ सङ्खुवासभा
1: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
0: सपना सासङखर माझी नगरपालिका 4 देवढुङ्गा सङ्खुवास सभा
1: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
0: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 च्याउली भोजपुर
1: सुजाता यखा इनुम्बाङ धर्मदेवी नगरपालिका 7 आँखी भुइँ सङ्खुवा सभा हाल मोरङ
0: लिम्बु विजय पाँच खबर नगरपालिका 1 खुसुवा सङ्खुवा सभा हाल मलेसिया
1: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 पेल्लोक सङ्खुवा सभा
0: सुरत राई चुन्छा ओवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
1: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 खरसुला केराबारी 5 थर हाल कुवेत
0: बिरवा तामाङ साल्पा छिमिछ गाउँपालिका 4 भोजपुर
1: रवि पहाडी भगवानपुर गाउँपालिका 2 राई गाउँ हिटौडा हाल मलेसिया
0: गजेन्द्र राई साल्पा छिमिछ गाउँपालिका 4 भोजपुर
1: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
0: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
1: र सुमिता यखा लिम्बुखिन चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा एवं समस्त कार्यक्रम शुभ सन्देश प्रायोजक परिवार।

नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबिङ सभापोखरी गाउँपालिका चार पङ्खुवा सभा हाल मले

0: हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
1: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
2: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कस्तो?
1: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ?
2: यो त सुप्रिम चा सुनचाँदी पसलको कमाल हो नि दिदी।
3: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोपाइटर समीर दिक प्लस रूपा दिक, मोबाइल नम्बर 9865-93-87-25 र 9917-64-57-29।
3: सुप्रिम सासुन चाँदी पसल चैनपुर सहकुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
5: भालुमा बासको कलिलो तामा कान्छीको मन भर्ने, भालुमा बासको

0: नेपाल अ बीट अफ म्युजिक
1: पेरिस नता मैले अलिकति पैसा पठाइदिएको छु निकाल्नु र दसैँ मनाउनु है
2: यसपालि पनि घर आउनु होइन र हजुर
1: हेर न यसपालि पनि दिँदै मिलेन अर्को दसैँ भएछ नि

रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्वत
1: 2083 साल असोज 25 गते
0: आइतबार आश्विन कृष्ण
1: प्रतिपदा घटस्थापना नवरा प्रारम्भ 11 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनोद शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ। फुड लाइफ डाइजेस्टिभ बिजनेस।
3: आजदेखि बडा दशैं शुरू। घर घरमा घटस्थापना र जमरा राखिँदै प्रश्न उठाएर उदाएका गगन जवाब दिने ठाउँमा सानिपामा उपसभापति र महामन्त्रीको मतगणना जारी। सरकारी विधेयकमा चुनावी कार्ड, ओलीको सूचीमा एमाले नेताहरूको असन्तुष्टि र बढ़दो असन्तुष्टिले दिल्ली अशान्त लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिलो गोर्खापत्र दैनिकमा छापिएको गोठमा एउटा भैँसी अनिवार्य शीर्षकको शुभ समाचार।
1: सर्लाहीको उत्तरी भेगका किसानले पछिल्लो समय कम्तीमा एउटा दुहुनो भैंसी अनिवार्य नै पाल्न थालेका छन्। भैंसीको दूध बेचेर घर खर्च टार्न सहज भए पनि किसानले गोठमा कम्तीमा एउटा भैंसी भए पनि पाल्न थालेका हुन्। उत्तरी भेगको घारी बथान, देउराली, परमानीपुर, जियोचोर, रानीगंज लगायत क्षेत्रमा घर घरबाटै डेरी संचालक तथा सहकारी संस्थाले दूध खरिद गरिदिन थालेपछि किसानको भैंसी पालनतर्फ आकर्षण बढ़ेको हो। गाउँबाट भैंसीको दूध प्रति लिटर 75 देखि 90 रूपियाँसम्म बिक्री हुने गरेको किसानले बताएका छन्। लालबन्दी नगरपालिका 15 देउरालीका कविता रायमाझीले दूध बेच्न सहज रहेकाले घर व्यवहार धान्न गाउँमा कम्तीमा एउटा भए पनि भैंसी पाल्न थालेको बताउनुभयो। खेतीपाती सम्हालेर पनि एउटा भैंसीको दूध बेचेर महिनामा 8-10 हजार सजिलो आर्जन भइरहेको र त्यसबाट घर खर्च धान्न निकै सहज भएको रायमाझीले बताउनुभयो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्नु भयो, अनि त महिनाभरिमा पित्रके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नगोल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
5: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन?

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउले खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने।
3: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: मनैदेखि वाउ गोद्रेजको बाहर, चाडपर्वमा ल्याऊ खुसी नै खुसी अपार, गोद्रेजसँग चाडपर्व उपहार उपहार।
6: यो दसैँ तिहारमा गोद्रेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोद्रेजसँग भनेदेखि वाउ।

कार्ड किन्दा 37,700 रुपियाँसम्म क्याश ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैंको खुशी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घरायती उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपालीहरूको महान पर्व बड़ा दशैं आजदेखि शुरू भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै यस वर्षको दशैंको औपचारिक शुरूआत भएको हो। घटस्थापनाका अवसरमा देशभरका हिन्दू धर्मावलम्बीहरूले घर घरमा देवी दुर्गा भवानीको आह्वान गर्दै वैदिक विधिपूर्वक पूजा आराधना गरी जमरा राखिरहेका छन्। आजदेखि शुरू भएको नवरात्रीमा नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ। दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा घरको पूजा कोठा वा दशैं घरमा दियो कलश र गणेश स्थापना गरी देवी दुर्गाको आह्वान गरिन्छ। शुभसाहितमा माटो वा बालुवा राखिएको पत्रमा जौ छरेर जमरा उमार्ने परम्परा छ। नौ दिनसम्म विधिपूर्वक पूजा गरी हुर्काइएको जमरा विजया दशमीका दिन देवीको प्रसादका रूपमा मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्दा लगाउने गरिन्छ।
3: नेपाली खबरमा अब कांग्रेस महाधिवेशनको पछिल्लो अपडेट। नेपाली कांग्रेसको पन्ध्र महाधिवेशन अन्तर्गत पदाधिकारी तर्फको मतगणना जारी रहँदा पछिल्लो परिणाम अनुसार उपसभापति र महामन्त्री पदमा रोचक प्रतिस्पर्धा देखिएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 1025 मतगणना हुँदा खुल्ला उपसभापतिमा डाक्टर चन्द्रकान्त भण्डारी र खुल्ला महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन्। दुई पदका लागि भइरहेको खुल्ला उपसभापतिको प्रतिस्पर्धामा डाक्टर चन्द्रकान्त भण्डारी 40 मतसहित पहिलो स्थानमा अग्रता कायम गर्न सफल भएका छन्। दोस्रो स्थानमा इन्जिनियर मधु आचार्य 295 मतसहित पछ्याइरहेका छन् भने गोविन्द भट्टराई 245 मत र सुरेन्द्र राज पाण्डे 244 मतसहित कड़ा प्रतिस्पर्धामा छन्। त्यस्तै दीपक गिरीले 212, धनराज गुरूङले 176 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 118 मत प्राप्त गरेका छन्। एक पदका लागि भएको समावेशी उपसभापतितर्फ विनोद कुमार चौधरी 301 मतका साथ शीर्ष स्थानमा रहेका छन्। उनलाई जीवन परियारले 246 मतसहित कड़ा टक्कर दिइरहेका छन्। त्यसै गरी फर्मुला मनसुरले 143, सीता गुरूङले 131 र रंजित कर्णले 87 मत पाएका छन्। दुई खुला महामन्त्री पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेल 595 मतसहित शीर्ष स्थानमा छन्। दोस्रो स्थानमा अमर सिंह पुन मगर 399 मतसहित अघि देखिएका छन् भने उदय शमशेर राणा 323 मतका साथ तेस्रो स्थानमा रहेका छन् भने डाक्टर सुनिल कुमार शर्माले 259 मत प्राप्त गरेका छन्। त्यसै गरी गुरूराज घिमिरेले 149, नयन सिंह महरले 111, शंकर तिवारीले 17 र डाक्टर सन्तोष उपाध्यायले 16 मत प्राप्त गरेका छन्। एक पदका लागि भएको महिला महामन्त्रीको प्रतिस्पर्धा अत्यन्तै रोचक बनेको छ। डाक्टर दिलास गौला पन्तले 481 मतका साथ अग्रता लिएकी छन् भने महालक्ष्मी उपाध्याय डिनाले 436 मतसहित उनलाई पछ्याइरहेकी छन्। अर्की उम्मेद्वार रीता खनालले भने 126 मत प्राप्त गरेकी छन्। मतगणना कार्य तीव्र गतिमा अघि बढ़िरहेको र अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ। मतगणना गैरातीदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको कांग्रेसको मीडिया सेन्टर प्रमुख जीवन भण्डारीले जानकारी दिनुभयो।
2: यसैबीच हामी यति बेला मीडिया सेन्टरमा जोड़िन्छौं। नेपाली कंग्रेस मीडिया सेन्टरबाट केदार दाहाल यति बेला हाम्रो प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ र मतगणनाको पछिल्लो जानकारी र त्यहाँको अवस्थाबारे जानकारी लिन्छौं। केदारजी, स्वागत छ नेपाली खबरमा। यति बेला हामी केदार दाहालसँग सम्पर्क गर्ने प्रयत्न गरिरहेका छौं। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनपछि अहिले उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायतका अन्य विविध पदहरूको मतगणना भइरहेको छ र अहिलेसम्मको मत परिणाम हेर्ने हो भने निकै रोचक देखिएको छ, निकै प्रतिस्पर्धात्मक देखिएको छ। एकले अर्कोलाई पछ्याइरहेको, एकले अर्कोलाई उछिरहेको अवस्था देखिएको छ र यसै विषयमा अहिले यो मतगणना कसरी अगाडि बढ़िरहेको छ र यो कसरी अगाडि बढ़छ अनि यो कति समयसम्म सम्पन्न होला भन्ने सन्दर्भमा यति बेला हामी सम्पर्क गर्ने प्रयत्न गरिरहेका छौं। उहाँसँग सम्पर्क भएपछि यस विषयमा हामी जानकारी गराउनेछौ।
3: नेपाली कांग्रेसको पन्ध्रौं अधिवेशनबाट सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। शुक्रबार भएको मतदानको शनिबार बिहान सम्पन्न सभापतिको मतगणनामा थापा प्रतिस्पर्धी उम्मेद्वारसँग भारी मतान्तरमा विजय हुनुभएको। थापाले 6584 मत पाउँदा उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभयो। कुल 7013 मत खसेकोमा 54 मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले 93.88% मत प्राप्त गर्नुभएको छ। खड्गीले 5.35% मत पाउँदा 0.77% मत बदर भएको छ भने थापाले खड्गी भन्दा 6209 मत बढ़ी प्राप्त गर्नुभएको हो। नेपाली कांग्रेसको राजनीतिमा नवनिर्वाचित थापाले लामो समय प्रश्न उठाउनुभयो। कहिले विद्यार्थी आन्दोलनबाट, कहिले संसदबाट त कहिले पार्टीका आन्तरिक मञ्चहरूबाट उहाँले परम्परागत नेतृत्वलाई चुनौती दिनुभयो। थापाले पुस्तान्तरणमा जोड़ दिँदै पार्टीको कार्य शैली बदल्न निरन्तर चेतावनी समेत दिनुभएको थियो। अब भने थापा आफै प्रश्नको सामना गर्नुपर्ने ठाउँमा पुग्नु भएको छ। कंग्रेस महाधिवेशनबाट सभापति बन्नुभएका थापाका लागि पहिलो चुनौती पार्टीलाई एकताबद्ध बनाउनु हो। फरक मत राख्ने समूहलाई एउटै संगठनभित्र समेट्ने जिम्मेवारी उहाँको काँधमा आएको छ। गगन थापाले आगामी 4 वर्ष नेपाली कांग्रेसको नेतृत्व सम्हाल्ने मौका पाउनु भएको छ।
2: सरकारी विधेयकमा चुनावी कार्ड शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। स्थानीय चुनाव नजिकै गर्दा सरकारले नागरिकका दैनिक जीवनसँग जोड़िएका विषय समेटेर धमाधम विधेयक ल्याइरहेको छ। पहिलो घर बनाउने विपन्न परिवारलाई अनुदान, शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत, भूमिहीन दलितलाई जग्गा, आमालाई 6 महिना सुत्केरी दिँदा फोहोर व्यवस्थापनमा नयाँ प्रणाली, आमालाई 6 महिना सुत्केरी विदा र फोहोर व्यवस्थापनमा नयाँ प्रणाली व्यवस्थापन गर्ने विषय फरक फरक विधेयकमा आएका छन्। झट्ट सुन्दा चुनावी नारा जस्ता लाग्ने यी विधेयक प्रतिनिधि सभामा दर्ता भएका छन्। केही नियमावली संशोधन वा कानूनी मस्यौदाका चरणमा छन्। 2079 साल वैशाख 30 गते स्थानीय तहको चुनाव भएको थियो। उक्त चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ। यही बेला सरकार पनि धमाधम जनताले सोध्न सक्ने सम्भावित प्रश्नको जवाफ दिने र नागरिकमा विश्वास आर्जन गर्ने गरी विधेयक ल्याइरहेको हो। सरकारले भवन ऐन संशोधन विधेयक मार्फत आर्थिक रूपमा विपन्न परिवारलाई पहिलो घर बनाउन सहयोग गर्ने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार अति विपन्न परिवारले घर निर्माणका लागि संघीय र प्रदेश सरकारबाट गरी कम्तीमा 75,000 रूपियाँ अनुदान पाउन सक्नेछन्। संघीय सरकारले 50,000 र प्रदेश सरकारले कम्तीमा 25,000 रूपियाँ उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। यस विषयमा राष्ट्रपति प्रवक्ता जगदीश खरेलको भनाई छ, चुनावको प्रक्रिया आफ्नो हिसाबले जान्छ, कानून निर्माणको आफ्नै प्रक्रिया छ, यी दुवै काम आफ्नै ढंगले हुन्छन्। सरकारी विधेयकमा चुनावी कार्ड शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
3: ओलीको सूचीमा एमाले नेताहरूको असन्तुष्टि शीर्षकमा खबर छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका स्थायी कमिटी र पोलिट ब्यूरो सदस्य चयनका लागि एकतर्फी रूपमा नाम प्रस्ताव गर्न खोजेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। वरिष्ठ नेता विद्यादेवी भण्डारी सहित उपाध्यक्ष, उपमहासचिव, सचिव तथा स्थायी कमिटिका नेताहरूले निश्चित मापदण्ड, सहमति र संगठनात्मक सन्तुलनका आधारमा जिम्मेवारी बाँडफाँड गर्नुपर्ने अडान राखेपछि कमिटी गठन प्रक्रिया अन्यलमा परेको हो। बिहिबारदेखि 3 दिनसम्म चलेको पार्टी स्थायी कमिटिको पहिलो बैठकले राष्ट्रिय भेला आयोजना गर्ने, ओडा तथा पालिका तहका अधिवेशन गर्ने र केन्द्रीय कमिटिमा सदस्य मनोनयन गर्ने लगायतका निर्णय गरेको छ। तर स्थायी कमिटी र पोलिट ब्यूरो गठन गर्दा नयाँ तथा पुराना नेताबीच सन्तुलन मिलाउने, युवालाई प्राथमिकता दिने र छुटेका भूगोल तथा समुदायलाई समेट्ने विषयमा नेताहरूबीच मतभेद देखिएको छ। ओलीले नाम प्रस्ताव गर्न खोजेपछि नेताहरूको आपत्ति, विचार र मापदण्डले चाल्नुपर्नेमा विद्या भण्डारीको जोड़, 40 वर्ष मुनिका युवालाई प्राथमिकता दिन योगेश भट्टराईको सुझाव, केन्द्रीय कमिटिमा 13 जना मनोनित रिक्त जिल्लामा अध्यक्ष जिल्ला तहबाटै अध्यक्ष तोक्ने निर्णय, मंगिर पहिलो साता राष्ट्रिय भेला लगायतका निर्णय हिजो भएका छन्। ओलीको सूचीमा एमाले नेताहरूको तीव्र असन्तुष्टि चुलिएको छ।
2: शनिबार बिहानैदेखि भारतको नयाँ दिल्लीमा 35,000 सुरक्षाकर्मी परिचालन गरियो। कक्रोच जनता पार्टी सीजेपीले गरेको आन्दोलनलाई दबाउन भारत सरकारले सुरक्षाकर्मी तैनात गरेको थियो। भारतमा केही समयदेखि कक्रोच जनता पार्टीको अगुवाईमा चलिरहेको विद्रोहले दिल्ली अशान्त बनेको छ। एकातिर नयाँ युवाहरूको विद्रोह फैलिरहेको छ भने अर्कोतिर विपक्षी दलहरूले सरकार विरूद्ध अभियान चलाएका छन्। बढ़दो असन्तुष्टिले दिल्ली अशान्त शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।

दसैँमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सफ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।